جہ دیکھو تہاں تم بسنا، نرپو نام جپو تیرا رسنا، تو میری نوہد تو پندار، رنگ رسا تو من ہے ادھار، تو میری شوبھا تم سنگ رچیا، تو میری اوٹ تو ہے میرا تکیا، من تن انتر تو ہی تے آیا، مرم تمہارا گرتے پایا، سب گرتے جڑیا اک اک ہے، نانک داس ہر ہر ہر تے کہ۔ गौड़ी ग्वारेड़ी महला पंजवा व्यापत हरख सोग विस्थार व्यापत सुर्ग नरक अवतार व्यापत तन निरतन पेख शोभा मूल व्यादि व्यापस लोभा माया व्यापत बहु प्रकारी संत जीवे प्रभ ओठ तुम्हारी रहाओ व्यापत अंग बुद्ध का माता व्यापत पुत्र कलत्र संग्राता व्यापत हस्त कोड़े अर बस्ता व्यापत रूप जोबन मदमस्ता व्यापत पूम रंक अर रंगा व्यापत गीत नाद सुन संगा व्यापत सेज महल सीगा।